0: 탐구로 만나서 탐구로 만나서 탐구로 만나서 왜 뒤고개 왜 못독하게 밑잘 펼쳐내 던져지네 이때에서 불법하네 제가 아직은 너무 지금 무려 라즈니 라즈니 왜 뒤고개 왜 잘 펼쳐내 라즈니 میرا روٹ تو تاگیا رجلی میں ٹھیک ہو گیا
1: کون ہے تسی
0: میں کون ہوں تسی میں پچھا لیا نہیں رجلی سے
1: میں کیوں میں میرے پتی کیوں میں میں اچھی چھٹکی گئی سے کسی نے کسی نے میرے پتی
0: میں تھوڑا پتی ہے رجلی سے تھوڑا پنگلا تسی میں چمپور نہیں لے کے تسی میں سنجی دے درشن کرائے تسی میں گوڑوا لے کے تسی میں چھویر والے بھگوئی تو پانی پہ آئے میں تھوڑا پتی ہے میں تھوڑا پنگلا رجلی سے میں تھوڑا پنگلا
1: ठीक है पर थोड़े रोग के लिए ठीक होया
0: सारी करामात चलती है थोड़े जान तो बना मेरे कन्ना फिर वही आवाज आई कागो हंस करी तो मैं रिड़ता रिड़ता ऐ छपड़ी के कंडे ते आ गया और पानी फड़ के पानी च उतर गया जब बाहर आया तो मेरे सारे जख्म तोते पे सन
1: तुसी कैनिन भर के पानी कैसे ना कैरे हाथ में
0: ऐसा
1: अच्छा तो फिर तुम ऐसा क्यों पानी पाओ मैं अपनी अखा में इस जलता चमत्कार देखा।